राज जोग तै माण्यो, सत जुग तै माण्यो, छल्यो बल बावन पायो, त्रेतै तै माण्यो, राम